0: Coming up next, 101 News Headlines. News Headlines.
1: सुबह के 7 बजे हैं। अस्सलामु अलैकुम। आज इतवार है, ज़िलहज की 21 और जून की 7 तारीख। ये रेडियो पाकिस्तान है। मुदस्सिरा अथर से खबरें सुनिए। अहम खबरों का खुलासा। वज़ीर-ए-आज़म ने मुल्क में अमन व अमान बरकरार रखने के लिए तमाम मुतल्लिका इदारों के दरमियान करीबी राबते पर जोर दिया है। सदर और वज़ीर-ए-आज़म ने तमाम मुतल्लिका फरीकों को हिदायत की है कि वो महफूज, मुस्तहकम और सेहत बख्शी ज़ाय निज़ाम की तैयारी में अपना किरदार अदा करें। गिलगित बल्तिस्तान में आम इंतखाबात के लिए पोलिंग आज होगी। चेयरमैन सेनेट ने तनाज़ात के पुरअमन हल के लिए मुज़ाकरात और सिफारतकारी पर जोर दिया है। गजा पर इसराइली हमलों में 2 खवातीन समेत मजीद 7 फलस्तीनी शहीद हो गए हैं। मालदीप में 4 मुल्की डायमंड जुबली फुटबॉल टूर्नामेंट में पाकिस्तान आज अफगानिस्तान के मद्दे मुकाबिल होगा। खबरें तफसील से। वजीर दाखला मोहसिन नकवी ने लाहौर में वजीर आजम मोहम्मद शहबाज शरीफ से मुलाकात की। उन्होंने मुल्क में अमन अमान और सिक्योरिटी की मजमूई सूरत हाल पर तफसीली तबादला ख्याल किया। वजीर दाखला ने वजीर आजम को मुल्क में अमन अमान बरकरार रखने और शहरियों के तहफ्फुज के लिए किए जाने वाले इकदाम से आगाह किया। उन्होंने तेहरान के अपने आइंदा दौरे के हवाले से भी गुफ्तगू की और इस सिलसिले में वजीर आजम से रहनुमाई हासिल की। वजीर दाखला ने वजीर आजम को किर्गिस्तान में शंघाई तआवुन तंजीम कॉन्फ्रेंस के मौके पर होने वाली अपनी अहम मुलाकातों से भी आगाह किया। इस मौके पर वजीर आजम ने मुल्क में अमन अमान बरकरार रखने और सिक्योरिटी को मजीद मौसर बनाने के लिए तमाम मुतल्लिका इदारों के दरमियान करीबी राबते और मरबूत हिकमत अमली की जरूरत पर जोर दिया। वजीर आजम शहबाज शरीफ ने पाकिस्तान मुस्लिम लीग नून के सोशल मीडिया हेड सफदर लगारी के इंतकाल पर गहरे दुख और अफसोस का इजहार किया है। वजीर आजम ने रुकने कौमी असम्बली सरदार अजहर खान लगारी से टेलीफोन पर राबिता किया और उनके साहिबजादे सफदर लगारी के इंतकाल पर ताजियत करते हुए मरहूम के लिए दुआए मगफरत की। उन्होंने दुआ की कि अल्लाह ताला मरहूम के दर्जात बुलंद फरमाए। सदर आसिफ अली जरदारी और वजीर आजम शहबाज शरीफ ने तमाम मुतल्लिका फरीकों पर जोर दिया है कि वो महफूज, मजबूत और मुतवाजन गजाई निज़ाम की तैयारी में अपना किरदार अदा करें। गजाई तहफ्फुज के आलम दिन के मौके पर अपने अलग अलग पैगामात में उन्होंने कहा कि ज़रात और खुराक के निज़ाम से वाबस्ता हर फर्द गजाई तहफ्फुज यकीनी बनाने में अहम किरदार अदा करता है। सदर आसिफ अली जरदारी ने कहा कि रवां साल आलमी यौम गजाई तहफ्फुज आलूदा गजा से लगने वाली बीमारियों में कमी लाने और गजाई तहफ्फुज के नतायज को बेहतर बनाने के लिए साइंस, आदादोशुमार और शवाहिद पर मबनी इकदामात की अहमियत को उजागर करता है। अपने पैगाम में वज़ीर आज़म शहबाज शरीफ ने कहा कि मुज़िरे सेहत खुराक के बायस पैदा होने वाली बीमारियों और गजाई किल्लत से निमटना एक मुश्तरका जिम्मेदारी है जिसके लिए इज्तिमाई इकदामात नागुज़ीर हैं। गिलगित बल्तिस्तान में आम इंतखाबात के लिए आज वोट डाले जा रहे हैं। पोलिंग का आगाज सुबह 8 बजे होगा जो बगैर किसी वक्फे के शाम 5 बजे तक जारी रहेगी। गिलगित बल्तिस्तान इलेक्शन कमीशन की हतमी वोटर फहरिस्तों के मुताबिक खित्ते के 10 अजला में रजिस्टर्ड वोटरों की मजमुई तादाद 9,63,034 है, जिनमें 5,66,097 मर्द और 4,56,937 खवातीन वोटर शामिल हैं। गिलगित बल्तिस्तान कानून साज असम्बली की 24 जनरल नशिस्तों के लिए मजमुई तौर पर 396 उम्मीदवार मैदान में हैं, जिनमें 266 आजाद उम्मीदवार शामिल हैं। गिलगित बल्तिस्तान असम्बली 33 नशिस्तों पर मुश्तमिल है, जिनमें 24 नशिस्तें बराह रास्त मुंतखब अराकीन के लिए, 6 खवातीन के लिए और 3 नशिस्तें टेक्नोक्रेट्स के लिए मुख्तस हैं। उधर चीफ इलेक्शन कमिश्नर गिलगित बल्तिस्तान राजा शाहबाज खान ने आम इंतखाबात के पुरम और शफाफ इनेकाद के लिए तमाम डिस्ट्रिक्ट रिटर्निंग अफसरान और रिटर्निंग अफसरान को फर्स्ट क्लास मजिस्ट्रेट के इख्तियार तफवीज कर दिए हैं। چیئرمین سینٹ سید یوسف رضا گیلانی نے بطور مہمان خصوصی جہلم میں حضرت پیر سید قاسم علی شاہ کرمانی اور حضرت پیر سید شبیر علی شاہ کرمانی کے سالانہ عرس کی تقریب میں شرکت کی۔ تقریب سے خطاب کرتے ہوئے چیئرمین سینٹ نے بزرگان دین کی گراں قدر خدمات کو خراج عقیدت پیش کیا اور کہا کہ اسلام امن اور ہم آہنگی کا مذہب ہے۔ سید یوسف رضا گیلانی نے بین الاقوامی کشیدگی میں کمی اور علاقائی اور عالمی امن کے فروغ کے لیے پاکستان کی سیاسی اور عسکری قیادت کی سفارتی کوششوں کو سراہا۔ انہوں نے اس بات پر زور دیا کہ پاکستان ہمیشہ مذاکرات، ضبط و تحمل اور سفارتکاری کے ذریعے تنازعات کے پرامن حل اور بین الاقوامی روابط کے فروغ کا حامی رہا ہے۔ یہ خبریں آپ ریڈیو پاکستان سے سن رہے ہیں۔ پاکستان نے کراچی پورٹ ٹرسٹ کے ساحلی علاقے میں سمندری تجارتی مرکز کی تیاری کے امکانات کا جائزہ لینے کے لیے سعودی اور مقامی شراکت داروں کے ساتھ مفاہمت کی ایک یادداشت پر دستخط کیے ہیں۔ بحری امور کے وفاقی وزیر محمد جنید انوار چودھری نے ایک بیان میں کہا کہ مفاہمتی یادداشت پر کراچی پورٹ ٹرسٹ، سعودی بزنس کونسل نجد گیٹ وے ہولڈنگ کمپنی، عارف حبیب ڈولمین ریٹ مینجمنٹ لمیٹڈ اور پاکستان کارپوریٹ کنسورشیم نے دستخط کیے۔ مجوزہ منصوبہ کراچی میں ایم ٹی خان روڈ پر واقع کراچی پورٹ ٹرسٹ کی 140 ایکڑ اراضی پر تعمیر کیا جائے گا، جس کا مقصد اس علاقے کو ایک بڑے سمندری تجارتی مرکز میں تبدیل کرنا ہے۔ چین، پاکستان اور اسلامی تعاون تنظیم کے سائنسی اور تکنیکی تعاون کے ادارے کامسٹیک نے جڑی بوٹیوں سے تیار ہونے والی ادویات کی تحقیق و ترقی کے لیے مشترکہ لیبارٹری کا افتتاح کر دیا ہے۔ یہ افتتاح چین کے صوبے ژیجیانگ میں منعقدہ روایتی چینی اور یونانی ادویات میں تعاون کے حوالے سے بین الاقوامی سمپوزیم اور شنگھائی تعاون تنظیم کے رکن ممالک کے روایتی ادویات کی صنعت کے تبادلے کے فورم کے پہلے سیشن کے موقع پر کیا گیا۔ اس مشترکہ لیبارٹری کا مقصد روایتی چینی اور یونانی طب کے شعبوں میں مشترکہ تحقیق اور جدت کو فروغ دینا ہے، جس میں جڑی بوٹیوں پر مبنی ادویات کی تیاری، طبی مطالعات، روایتی ادویات کی بین الاقوامی رجسٹریشن، علمی وفود کے تبادلے اور نوجوان محققین کی تربیت پر خصوصی توجہ دی جائے گی۔ غزہ پر اسرائیلی حملوں میں 2 خواتین سمیت 7 فلسطینی شہید ہو گئے ہیں۔ طبی ذرائع کے مطابق وسطی غزہ میں ایک بڑی خیمہ بستی کو نشانہ بنائے گئے اسرائیلی حملوں کے نتیجے میں یہ اموات ہوئیں۔ اکتوبر 2025 میں جنگ بندی کے بعد سے اب تک اسرائیلی حملوں میں تقریباً 950 فلسطینی شہید ہو چکے ہیں۔ لبنان کے جنوبی علاقوں میں اسرائیلی حملوں کے نتیجے میں کم از کم 12 افراد جان بحق ہو گئے ہیں، جن میں لبنانی فوج کے اعلی عہدیداران بھی شامل ہیں۔ لبنانی فوج کے مطابق خردلی نبتیا شاہراہ پر فوجی گاڑی پر اسرائیلی حملے میں ایک بریگیڈیئر جنرل، ایک کیپٹن اور ایک فوجی جاں بحق ہوا۔ لبنان کے وزیراعظم نواف سلام نے واقعے کو سنگین جرم قرار دیتے ہوئے کہا کہ یہ لبنان اور تمام لبنانی عوام پر حملہ ہے۔ دیگر ہلاکتیں سیدہ اور نبتیا اضلاع میں ہوئیں۔ ادھر اسرائیل نے جنوبی لبنان کے 5 دیہات کے لیے جبری انخلا کے احکامات جاری کرتے ہوئے رہائشیوں کو دریائے زہرانی کے شمال کی جانب منتقل ہونے کی ہدایت کی ہے۔ پاکستان کی قومی فٹ بال ٹیم مالدیپ میں 4 ملکی ڈائمنڈ جوبلی فٹ بال ٹورنامنٹ کے اپنے آخری گروپ میچ میں آج افغانستان کے مد مقابل ہوگی۔ یہ میچ پاکستان کے لیے اس لحاظ سے اہمیت کا حامل ہے کہ گروپ کی ٹاپ 2 ٹیمیں بدھ کو کھیلے جانے والے فائنل کے لیے کوالیفائی کریں گی۔
2: We'll be back after this short commercial break.
3: کسی بھی قسم کی زیادتی، جبر یا استحصال کو رپورٹ کرنے کے لیے وزارت انسانی حقوق کی ہیلپ لائن 1099 یعنی 1099 پر کال کریں اور مفت قانونی مشاورت اور مدد حاصل کریں۔ یہ پیغام وزارت انسانی حقوق، حکومت پاکستان کے تعاون سے پیش کیا گیا۔
4: 101 FM۔ تحفظ ہر بچے کا بنیادی حق ہے۔ ان پھولوں سے نازک بچوں کی حفاظت ہم سب کی ذمہ داری ہے۔ بچوں کی گمشدگی کی صورت میں کوتاہی یا لاپرواہی نہ برتیں اور فوری طور پر زارا الرٹ ہیلپ لائن 1099 پر کال کر کے اطلاع دیں۔ آپ اپنی شکایت گمشدہ، مخفی اور زیادتی کے شکار بچوں کے لیے بازیابی اور بحالی کی موبائل ایپ زارا الرٹ کے ذریعے بھی درج کروا سکتے ہیں۔ تو ابھی اپنے موبائل فونز پر زارا الرٹ موبائل ایپ گوگل پلے سٹور یا ایپل ایپ سٹور سے ڈاؤن لوڈ کریں اور پاکستان کے بچوں کی حفاظت کو یقینی بنائیں۔ مفاد عامہ کا یہ پیغام وزارت انسانی حقوق حکومت پاکستان کی جانب سے پیش کیا گیا۔
5: کراچی، لاہور، اسلام آباد، پشاور، کوئٹہ، حیدرآباد، فیصل آباد، سیالکوٹ، ملتان، بہاولپور، سرگودا، لاڑکانہ، مٹھی، بچھا، خیرپور، کوہاٹ، بنو، ایبٹ آباد اینڈ میرپور آزاد کشمیر، دا بگیسٹ ایف ایم ریڈیو نیٹورک آف پاکستان۔ Tune in to the one above, FM 101.
6: For latest news headlines, after every 1 hour, tune in to FM 101, the channel of Radio Pakistan. Radio Pakistan.

0: تمام سماعتوں کو پروگرام میں ایک مرتبہ پھر خوش آمدید کہتا ہوں. مجھے کہتے ہیں عاطر علی سید اور ایف ایم 101 انٹرنیشنل سن رہے ہیں آپ ریڈیو پاکستان کا اسلام آباد اسٹیشن. اتفاق کی بات ہے کہ روایتی پروگرام سے ہٹ کے کچھ پروگرامس عید کے بعد سے ہو رہے ہیں میرے حوالے سے, اور اسی کا ایک پروگرام, اسی کڑی کا ایک پروگرام یہ بھی ہے. تو جناب آپ سے باتیں چلتی رہیں گی اور کچھ شعر و شاعری بھی کوشش کروں گا پروگرام میں شامل کروں. کالرز ہیں ہمارے ساتھ اور یوں کرتے ہیں کہ کال کو شامل کرتے ہیں. السلام علیکم.
1: وعلیکم السلام. تم سے سب نے یہ شور مچایا ہے, سال کے رکھا آیا ہے, سال کے رکھا آیا ہے. شاید انصاری کی جانب سے آصف بھائی شاہ صاحب آپ کو بہت بہت سرگرم.
0: تھینک یو سر, تھینک یو, بہت شکریہ آپ کا. آپ اسی طرح ہمیشہ ہنستے مسکراتے رہیں. آپ کی انرجی دیکھ کے مجھے بڑی ایک تحریک ملتی ہے.
1: آپ کو انرجی ملتی ہے؟
0: ہاں جی ہاں جی بالکل. نہیں میرے ابھی میرے پاس ہے انرجی آلریڈی, لیکن میں سوچتا ہوں کہ اس عمر میں جا کے, اس عمر میں ابھی آپ ہیں تو اس عمر میں آپ کو یاد کر کے انرجی لے لیا کریں گے.
1: میں نے اپنی روٹین بنائی ہوئی ہے کہ کھانے کے بعد میرا کمرہ ہے 10x12 کا.
0: اچھا
1: اس میں میرے 75 چکر ہوتے ہیں.
0: اچھا گن کے.
1: ہاں
0: ماشاء اللہ.
1: سامنے آپ ہاتھ رکھیں سامنے, اس میں یعنی انگلیاں پہ کتنے رکھے رہے؟
0: 15.
1: ہاں ٹوٹل ایک ہاتھ پہ 15. اس کی کاؤنٹنگ کرتا رہتا ہوں تو یہ میں 5 سیٹ کرتا ہوں.
0: چلے ماشاء اللہ زبردست.
1: 15 15 15 15 کے یہ دروازہ ہے, دروازے پہ پہلے ہاتھ لگاتا ہوں, سامنے کھڑکی ہے شیشے کی بنی ہوئی, کھڑکی پہ ہاتھ لگاتا ہوں, پھر رائٹ سائڈ پہ الماری ہے لکڑی کی اس کو ہاتھ لگاتا ہوں, پھر لیفٹ سائڈ فریج ہے اس کو ہاتھ لگاتا ہوں, پھر واپس دروازے.
0: چلیں یہ اچھی بات ہے. اور مجھے اس دن آپ نے عید کے حوالے سے ایک سانگ یاد کیا ہوا تھا اور آج آپ نے سالگرہ کے حوالے سے بھی ایک سانگ یاد کیا ہوا ہے, زبردست.
1: جی جس موضوع پہ بولوں گے میرے مولا پاک پروردگار کی مدد سے آپ کا غزلوں کا پروگرام ہے, اگر کبھی بھی مجھے موقع دیں گے نا آپ, میں آپ کو سندھی غزل سناؤں گا.
0: اچھا چلیں ٹھیک ہے, بہت شکریہ جناب, آپ کی دعاؤں کا بہت شکریہ.
1: بھلے مجھے موقع جب بھی آپ کو سہولت ہو اور آپ کو یاد آ جائے تو پھر کہیے گا شاید انصاری آج سندھی غزل سنائے.
0: جی ضرور کہوں گا, ضرور کہوں گا جناب. سلامت رہیں.
1: اینٹک ہوگا آپ کے پروگرام کے حساب سے اور آپ کے لیے. اللہ آپ کو خوش رکھے, مولا آپ کو خوش رکھے, شاید انصار کی جانب سے بہت بہت آپ کو
0: سلامت رہیے. سلامت رہیے, سلامت رہیے, بہت شکریہ جی, اللہ حافظ. سفر میں عین ممکن تھا میں خود کو چھوڑ دوں, لیکن دعائیں کرنے والوں کا سہارا ساتھ رہتا ہے. السلام علیکم.
2: وعلیکم السلام ورحمۃ اللہ.
0: جناب
2: امید گلار کا نام سر راول پنڈی سے.
0: کیسے ہیں آپ؟ ٹھیک ہیں جناب؟
2: الحمدللہ الحمدللہ. آپ خوش قسمت ہیں کہ آپ نے اپنی والدہ کی ڈھیر دعائیں سمیٹ لی.
0: الحمدللہ الحمدللہ. انہی کی دعائیں ہیں, انہی کی تربیت ہے, ہم کچھ بھی نہیں ہیں.
2: وہ بڑی خوبصورت بات کی, مجھے اپنی والدہ یاد آ گئی. انہوں نے پنجابی میں لفظ کہا یہ خیر والا جو ہے وہ خیر کا معاملہ سب سے بہترین معاملہ ہے.
0: الحمدللہ الحمدللہ.
2: اللہ آپ کی والدہ کو کسایا آپ کے سروں پر قائم و دائم رکھے.
0: آمین آمین.
2: وہ مجھے میں آپ کو چلیں ایک نظم سناتا ہوں, لیکن اس سے پہلے ایک سلیم فوز کا ایک شعر میرے ذہن میں بڑا آ رہا تھا.
0: جی ارشاد ارشاد.
2: تمہاری سالگرہ پر یہی دعا ہے تمہیں.
0: آہاں.
2: تمہاری سالگرہ پر یہی دعا ہے تمہیں. فلک پہ جتنے ستارے ہوں اتنی خوشیاں ملیں.
0: واہ واہ واہ, بہت شکریہ جناب, بہت شکریہ, خوبصورت شعر.
2: میں آپ کو ایک نظم ہے سالگرہ مبارک پہ.
0: جی ارشاد.
2: مجھے مل گئی لکھی ہوئی, میری اپنی نہیں ہے کسی کی لکھی ہوئی ہے.
0: ٹھیک ہے.
2: کہتے ہیں کہ دعا کی صورت میں تیری خاطر, دعا کی صورت میں تیری خاطر جو میرے ہونٹوں سے لفظ نکلے, दुआ की सूरत जो दुआ की सूरत में तेरी खातिर जो मेरे होंठों से लफ्ज निकले उन्हीं के बदले वो मेहरबान रब, उन्हीं के बदले वो मेहरबान रब जब जब भी तेरा नसीब लिखे, जब जब भी तेरा नसीब लिखे, अरूज लिखे, कमाल लिखे, कभी ना हरफे जवाल लिखे। अरूज लिखे, कमाल लिखे, कभी ना हरफे जवाल लिखे, खुशियाँ लिखे और खुशियाँ लिखे वो ढेर सारी, आपकी नज़र करो कि खुशियाँ लिखे वो ढेर सारी, वो तेरी उम्र दराज लिखे। खुशियाँ लिखे वो ढेर सारी, वो तेरे उम्र दराज लिखे, वो खुशी तुम्हारी जो खुशी तुम्हारे करीब करे, जो सदा तुम्हें नसीब करे।
0: वाह वाह वाह वाह वाह।
2: जो खुशी तुम्हारे करीब करे वो सदा तुम्हें नसीब करे, तुझे सिर्फ खुलूस मिला करे, तुझे सिर्फ खुलूस मिला करे, जो ख्याल दिल में आसीर हो वो ताबीर बन कर खिला करे।
0: बहुत अच्छा, बहुत अच्छा।
2: तुझे ऐसा एक जहां मिले, तुझे ऐसा एक जहां मिले जहां जहां गमों का गुजर न हो करे, तुझे रोशनी हो खुलूस की और नफरत कोई ना किया करे।
0: आपकी मोहब्बत मुझे इसमें नजर आ रही है कि आपने ना फौरी तौर पे ढूंढी है कोई नज्म जो आप मुझे डेडिकेट कर सके, और आपकी शदीद मोहब्बत।
2: आतिर भाई, नज्म खैर मेरे सामने जो भी आ जाए मैं आरजे की तरह उसको जोड़ जोड़ के नहीं पढ़ता हूँ, आरजों की तरह
0: जज्बात है आपके,
2: नज्म को समझता हूँ। तुम्हें देखे ना इसके जो पहला मिसाल है कि दुआ की सूरत में तेरी खातिर जो मेरे होंठों से लफ्ज निकले उन्हीं के बदले वो मेहरबान रब, जब जब भी तेरा नसीब लिखे, अरूज लिखे, कमाल लिखे, कभी ना हरफे जवाल।
0: वाह वाह। बहुत जबरदस्त, बहुत जबरदस्त जनाब, बहुत जबरदस्त।
2: खुश रहे, दुआओं में याद रखिएगा।
0: बहुत शुक्रिया,
2: और सोबत बाकी इंशाल्लाह बात होती रहेगी।
0: बहुत शुक्रिया, सलामत रहिए, सलामत रहिए।
2: थैंक यू, अल्लाह
0: हाफिज। अस्सलाम वालेकुम।
3: अस्सलाम वालेकुम।
0: वालेकुम अस्सलाम।
3: अनीना फ्रॉम लाहौर।
0: कैसी हैं आप? ठीक हैं
3: जी, अल्हम्दुलिल्लाह मैं ठीक हूँ। आज तो खुशियाँ बटोर रहे हैं।
0: हाँ, आज मैं मेहमान खुसूसी हूँ अपने प्रोग्राम में।
3: माशाल्लाह अल्लाह आपकी उम्र दराज करे। हैप्पी बर्थडे टू यू।
0: थैंक यू, बहुत शुक्रिया आपका।
3: अल्लाह आपको ढेरों खुशियाँ दे, जिंदगी तंदुरुस्ती के साथ आपके सारी मन की मुरादें पूरी हो जाए। आमीन।
0: थैंक यू, बहुत शुक्रिया, बहुत शुक्रिया।
3: खूबसूरत प्रोग्राम, सभी देखे ना कितनी खुशी से, कितनी मोहब्बत से आए आपको विश करने के लिए।
0: जी हाँ,
3: याद है।
0: जी हाँ बिल्कुल,
3: आपके साथ मोहब्बत है ना सब।
0: ऐसे ही है, बिल्कुल ऐसे ही है।
3: आप इतनी मोहब्बत से आते हैं प्रोग्राम करते हैं तो सर।
0: हाँ जी, आज इत्तेफाक से मुझे अपनी सालगिरह वाले दिन प्रोग्राम, मेरा ख्याल है मेरी प्रोग्राम करते हुए पहली दफा ऐसा हुआ है कि उस दिन एक था, लास्ट टाइम ईद थी पिछले साल, पिछले साल ईद का प्रोग्राम था, सजाद भाई भी थे और मुझे याद है मैं केक लेके आया था, एक वो दिन था और एक आज।
3: चलिए देखिए, वैसे आप सब कंबाइन शो कर रहे थे ईद का, तो उसमें हम मिस कर रहे थे उस्मैन रजा को, सज्जाद खान को, क्योंकि उनसे भी बड़ी रौनक होती है ना।
0: हाँ,
3: और
0: बिल्कुल
3: आप गए होते हैं तो इतनी रौनक होती है ना।
0: ऐसे ही है, बिल्कुल बिल्कुल,
3: जबरदस्त प्रोग्राम था वो
0: भी।
3: मैं आपके लिए कुछ सुनाना चाहूंगी।
0: जी सुनाए, सुनाए जरूर। जी थैंक यू।
3: गुनगुना के।
0: जी जी जी जरूर जरूर।
3: बड़ी नकीकत है तुम्हारी आंखें, बड़ी नकीकत है तुम्हारी आंखें, बिल्कुल तुम्हारी तरह। यकी बहुत बोलती है बिना बोले ही, कानों में रस घोलती है तुम्हारी आंखें, बड़ी नटखट है तुम्हारी आंखें, ये खुमार आंखें देते

0: السلام علیکم. السلام علیکم. ہیلو.
1: السلام علیکم.
0: وعلیکم السلام.
1: ناطر بھائی کیا حال ہے؟
0: بہت اچھا ہوں جی.
1: عبد النور ہاشمی رواج گارڈن لاہور سے.
0: ٹھیک ہے, آپ کیسے ہیں جناب؟ ٹھیک ہے
1: سب سے الحمد للہ. سب سے پہلے تو آپ کو, آپ کے بھائی ثاقب کو سالگرہ مبارک.
0: بہت شکریہ جی, بہت شکریہ.
1: ویسے ناطر بھائی آپس کی بات ہے, زندگی کتنی بہاریں دیکھ چکے.
0: مجھے پتا تھا میں بہت سی بہاریں دیکھ چکا ہوں, بہت سی بہاریں دیکھی ہیں میں نے. اس کی وجہ یہ ہے کہ کچھ بہاریں
1: ففٹی سے ابو میرا خیال ہے.
0: کتنے سے ابو؟
1: ففٹی سے.
0: آپ سوشل میڈیا یوز کرتے ہیں؟ سوشل میڈیا یوز کرتے ہیں آپ؟ فیس بک, انسٹاگرام وغیرہ؟
1: چلو میں اب چیک کروں گا.
0: اچھا, خود ہی پہنچ گیا.
1: خوشی کا موقع ہے.
0: اچھا,
1: تو میں چاہتا ہوں آج کوئی مزاحیہ شاعری شامل.
0: ہاں, کرے کرے کرے کرے کرے.
1: سارا دھیانوی کی ایک نظم ہے تاج محل.
0: اچھا ٹھیک ہے,
1: تو اس کی پیروڈی کی ہے سرفراز شاہد نے.
0: اچھا,
1: اس کا نام اس نے رکھا ہے تاج محل. تاج محل
0: ٹھیک ہے,
1: تو وہ میں پیش کروں گا.
0: جی کریں کریں.
1: داج کے نام سے جانا تجھے الفت ہی سہی, داج ہوٹل سے تجھے خاص عقیدت ہی سہی, اس کی چائے سے چکن سوپ سے رغبت ہی سہی, داج کرنا بھی عزب کی عادت ہی سہی, میری جان کہیں اور ملا کر مجھے. کیسے لیلا بھی تو کرتے تھے محبت, لیکن عشق بازی کے لیے دشت کو اپناتے تھے. ہم ہی آمد ہیں جو ہوٹل میں چلے آتے ہیں, وہ سمجھدار تھے جنگل کو نکل جاتے تھے, میری جان کہیں اور ملا کر مجھے.
0: بہت اچھے.
1: کاش اس مربری ہوٹل کے بڑے مطرخ پہ تم نے پکتے ہوئے کھانوں کو تو دیکھا ہوتا, وہ جو مردار کے قیمے سے بھرے جاتے ہیں, کاش ان روگنی نانوں کو تو دیکھا ہوتا, میری جان کہیں اور ملا کر مجھے. جانا روزانہ تیرے لنچ کے بل کیسے دوں, میں کوئی سیٹھ نہیں کوئی سمگلر بھی نہیں, ہوتی نہیں اوپر کی کمائی ہرگز, میں کسی دفتر مخصوص کا افسر بھی نہیں, تو میری جان کہیں اور ملا کر مجھے. پتا ہے دھاگ بیڑے نے دکھا کر بڑا مہنگا مینیو, ہم غریبوں کی محبت کا اڑایا ہے مذاق, عشق ہے مجھ سے تو کہو, عشق ہے مجھ سے تو کافی کو کافی سمجھو, میں مگا نہیں سکتا مرغ مسلم کا کباب, میری جان کہیں اور ملا کر مجھے, میری جان کہیں اور ملا کر مجھے.
0: بہت اچھا,
1: یاد رکھیں.
0: بہت اچھا جی, سلامت رہیے. بہت اچھا. اچھا جی, ابھی ایک کچھ گفتگو میں بھی کروں. آج کے پروگرام میں ابھی تک میں نے کوئی گفتگو نہیں کی, اور مجھے بھی مزہ آ رہا تھا کہ مہمان خصوصی کی آپ کو ایک فیلنگ آ رہی ہو تو پھر تھوڑی سی اکڑ میں آ جانا چاہیے. لیکن کچھ باتیں میں شامل کروں گا جو میں اس پروگرام سے اخذ کر رہا ہوں. ایک تو محبتیں ہیں آپ کی, اور ان کا بہت شکریہ, آپ کی دعاؤں کا بہت شکریہ, آپ تمام لوگوں کی. اور یہ سمیٹنے کے لیے اگر مجھے ایسے ہی پروگرام کرنا پڑے تو میں ضرور کرنا چاہوں گا. ایک دو باتیں ایسی مجھے سننے کو ملیں, جیسے کہ ہزاروں سال والی بات تھی, اور ایک اور کالر نے یہ کہا کہ وہ سالگرہ کو مناتے نہیں ہیں. تو ٹھیک ہے, اپنا اپنا ایک اپنی اپنی سوچ ہوا کرتی ہے, کوئی بات ہوگی جو ذہن میں ان کے ہوگی. لیکن میں کچھ اپنی طرف سے کچھ باتیں شامل کرنا چاہوں کہ زندگی کو اگر پوچھا جائے کہ کیا ہے, اور زندگی کی کوئی ایک ڈیفینیشن اگر کی گئی ہے, تو وہ ایک وقت ہے جو آپ کو میسر آتا ہے, پیدا ہو جانے سے لے کر مر جانے تک کا وقت. انسان دیگر تمام مخلوقات سے منفرد اور مختلف, ہمارے علم کے مطابق جتنا ہم تجزیہ کر سکتے ہیں, جتنی ہم تحقیق کر سکتے ہیں, ہم دیکھتے ہیں کہ انسان تمام مخلوقات سے ایسے مختلف ہے کہ زبان رکھتا ہے, سوچ رکھتا ہے, اخلاقیات ہوا کرتی ہیں, اور اس سے جمالیات ہوا کرتی ہے انسان میں. اس کے ساتھ ساتھ ارادہ و اختیار رکھتے ہیں ہم انسان. اگر ریفرنس کے طور پر کسی بھی اور مخلوق کی بات کی جائے, جیسا کہ جانوروں کی بات کی جائے, تو آپ دیکھیں گے کہ کوئی بھی جانور ہے وہ वो सीखा हुआ आता है इस दुनिया में, घोड़ा है उसका बच्चा सीखा हुआ आता है और वो कुछ ही देर में दौड़ने लगता है। परिंदे हैं, उनको उड़ना कोई नहीं सिखाता, इंसान को सीखना पड़ता है। इंसान हर शय सीखता है क्योंकि उसको इरादा और इख्तियार दिया गया है। और चूंकि जिंदगी में नशेब फराज हुआ करते हैं, कभी उतार चढ़ाव हुआ करते हैं, तो इंसान कभी कभी दिल हार भी जाता है, कभी कभी मायूस भी हो जाया करता है। इसीलिए हमें मुखातिब करके भी कहा गया कि मायूस नहीं होना, नाउमीद नहीं होना, अपने रब की रहमत से, अपने रब की रहमत से नाउमीद ना होना। तो ये जो जिंदगी का वक्त हमें मयसर आता है, इनको हम जब इस वक्त को जब हम हिस्सों में बांट लिया करते हैं, कभी साल का आगाज हुआ करता है, कभी महीने हुआ करते हैं, हफ्ते हुआ करते हैं, हमारी सालगिरह का दिन हुआ करता है, हम ये जो तरतीब रखते हैं, ये दर हकीकत इंसान को एक तहरीक देने के लिए हुआ करती है। एक आधा गिलास पानी आपके पास है अगर, तो आप उसको आधा भरा हुआ भी कह सकते हैं और आधा खाली भी कह सकते हैं। इसी तरह एक सालगिरह के दिन को यूं मनाया जा सकता है कि ये मेरा खास दिन है, और यूं उस पर अफसोस भी किया जा सकता है कि जिंदगी का एक और साल कम हो गया, और यूं उस पर खुशी भी मनाई जा सकती है कि जो कि कम ही लोग सोचते होंगे शायद कि खैर छोड़े, लेकिन ऐसा है कि ये तमाम तरतीब इसीलिए हुआ करती है कि हम इंसानों को तहरीक मिले, हम ये सोचें कि एक साल और गुजर गया या नया साल शुरू हो रहा है, फिर वो अपनी जिंदगी का नया साल हो या जो साल हमने कैलेंडर में बना रखे हैं, तो हमें तहरीक मिलती है, हम अपनी जिंदगी में कोई इरादा कर सकते हैं, किसी मंजिल का चुनाव कर सकते हैं, कोई गोल सेट कर सकते हैं, और मायूस होने से दूर जा सकते हैं। इसलिए खुशियों को मना लेना चाहिए, छोटी छोटी खुशियों को मनाना चाहिए, सेलिब्रेट करना चाहिए। हर बड़ी मंजिल जो आप अपनी जिंदगी में चुनते हैं, उसकी जानिब पहला छोटा कदम उठाना बहुत जरूरी हुआ करता है। ये मेरी एक सोच है और मैं तो खुद को ट्रीट भी देता हूँ अक्सर, मैं खुद को भी ट्रीट दिया करता हूँ। मैंने कई दफा अपने आप को गिफ्ट्स दिए हैं किसी छोटी सी अचीवमेंट पर, एटलीस्ट मैं अपने आप को एक कॉफी की ट्रीट दे दिया करता हूँ। जरूरी नहीं है कि कुछ लोग हों आपके इर्द गिर्द जो आपकी सेलिब्रेशंस में शामिल हों, अपने साथ भी बहुत खुश रहा जा सकता है। ये मैं इसलिए कह रहा हूं कि जो लोग ये सोचें कि उनकी जिंदगी में कुछ किसी शय की कमी है और वो किसी खुशी को ना मना सकें, महसूस ना कर सकें, तो कोशिश कीजिए कोई भी वजह जो मिलती है अपनी जिंदगी में किसी खुशी को मनाने की, जरूर उससे इस्तफादा हासिल कीजिए और जिंदगी में खुश रहिए। खुश रहना बहुत जरूरी है, बाकी सब कुछ तो चलता रहेगा, और वक्त है इसने गुजरना है, गुजरते चले जाना है, जो होना है वो होकर ही रहना है। अशफाक साहब कहा करते थे कि सीटी बजाते जाइए अपनी जिंदगी में, तो ये अपनी ही धुन में फिरते हुए सीटी बजा लेना कभी कभी अच्छा रहता है और यकीनन अच्छा हुआ करता है। कॉलर शामिल करते हैं जी। अस्सलाम वालेकुम।
2: वालेकुम सलाम, क्या है जनाब?
0: मैं बहुत अच्छा हूँ जी, कौन है, कहाँ से?
2: शिवा बात कर रही हूँ।
0: ठीक है, आप ठीक है?
2: जी, आपको साल की रात बहुत मुबारक हो।
0: बहुत शुक्रिया।
2: चांद तारों का नूर तुझ पे बरसे, तुझे इतनी खुशियां मिले तो हमको तरसे।
0: बहुत अच्छे, बहुत शुक्रिया, बहुत शुक्रिया।
2: बाकी सबको सुनने वालों को सलाम।
0: वालेकुम अस्सलाम, और क्या कहना चाहेंगी?
2: तो بس اتنا ہی کہنا تھا.
0: چلیں خوش رہیں, آباد رہیں, سلامت رہیں.
2: بس اتنا کہنا چاہوں گی, ماشاء اللہ سے آپ کی مسکراہٹ بہت اچھی رہتی ہے.
0: بہت شکریہ.
2: آج آپ تو خوش ہو کے بات کر رہے ہیں نا ان کے ہنس کے, تو سارے ماشاء اللہ سے آپ کے لسنر کتنے خوش ہیں.
0: چلیں بہت شکریہ جی, اس پہ بھی میں بات کرتا ہوں تھوڑی سی.
2: ویسے بھی آپ کی مسکراہٹ ہمارے کسی اپنے سے ملتی ہے تو آپ مسکراتے
0: ہیں. اچھا اچھا چلے ٹھیک ہے ٹھیک ہے, اس پہ بھی بات کر لیں گے. سلامت رہیں, خوش رہیں, آباد رہیں. بہت شکریہ.
2: ٹھیک ہے, اللہ حافظ.

0: उनको हमारी तरफ लौट कर आना है, फिर जो काम वो किया करते थे हम उनको जता देंगे, बेशक अल्लाह दिलों की बातों से वाकिफ है।
1: نُمَتِّعُهُمْ قَلِيلًا ثُمَّ نَضْطَرُّهُمْ إِلَىٰ عَذَابٍ غَلِيظٍ
0: ہم ان کو تھوڑا سا فائدہ پہنچائیں گے پھر عذابِ شدید کی طرف مجبور کر کے لے جائیں گے۔